ना ता खानो पाउनु हजुर ना ता लाउनु पाउनु हे माया धिकार मेरो चेकारमा।

गरेको जमन हजुर बेमन गर्छौ भने ए माया घस खाउन निउरेर सिरिसको हालो हजुर बगैनको सोइला ए माया गया बारी जोनुलाई खातिरी जानलाई हजुर मिठाई खानु पर्ने ए माया चालेर चिनीमा नापत्याई देखे हजुर हेर्नु सवारी होला ए माया चालेर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा ए माया रञ्चनको सिनेमा तपाईँ र हामी हजुर हेर्नु जाउँ है त ए माया रञ्चनको सिनेमा सहलको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनेमा होइन यार।